0: التروفيو في لالا بيريكي مريم شهامة. مرحبا شهامة. ورا ورا مرحبا شهامة كي حقيقة تجس ورا ورا نيفرغا دا بيريكي ورا كولا دانا بريزنتر مرحبا شهامة. شهامة يا إنام هوا كل دواني ميريك شرف مهمان فرنا سقا فتا تركا بهي وسير هنا والو Minister. Adi Mubara to give one a trophy Ufulala Bavaria. Mariam Shahama. Mia Haruge trophy. Sabahe Shahama. Hillara, Hillara, Emmana Dakala trophy. Emmana Dakala. Varapura Masakate, Varapura Masakate. Adi Gaturum PSM Munde Fansasa Sufia to Fast Agina. Umrah group ke farat unde umrah datur alif alif torto gunna berina molis guest house unde demi haka detwa huge couldn't stay the hawks won by hawks hotel ke demi haka detwa huge stay island perfume ke farat unde 5 rupya ke voucher arabi ke farat unde 11 rupya ke voucher mabe auto services ke farat unde motorcycle wash voucher Beauty lag faratunde gift voucher. Sauce that faratunde demi haka reagan ke keo. Ease that faratunde 3000 rupiya ke gift voucher. Adi doctor Fatmat Mukhliha deva 3000 rupiya ke paisa dena. Shukriya minister. Shahama.
1: Lappa.
0: Vara marhaba aayenge.
1: Thank you.
0: Vara khas wagut kole. Vara baver mi hunge wahaka bunam beenu man hame yakino isme khas wagut kole.
1: فرتم السما الحمد لله اڑون بونن لنگ واہ کے گے بو ور کورین سور اڑون بونن فیشونین سور می مبارات گ ٹائٹل افلال مکی می مبارات گ بائر مکی اڑون می گے دتھن ہر کورین دکنو ہو فنے کے دہا 24 ونا ہر اڑون می مبارات گ بائر ما نن نوٹ کوری ایر اڈیشن نن اڑون دا کیرو کندی ما کوری گتو اڑون ہوری انڈیا گ اڑون بپ گے ہیتو گے ساجری ک گس مم میا کڈایا ایر اڑون دا کو ہوری अलगों ने वारा बारे बारे वाह हिवा मुबारा ते में ऐ दो हमामा बुनी वारा कुरा हिवा कमें के नुंग है टिकट बदल को गिन्दाश है ओडिशन ना अलगों ने दो ही थंग येरी अलगों ने रिग्रेट कुरा ने मुले उम्र दो हो अलगों ने बप्पे में बैंड जहुन दो हुनु हुरे जया ऐंगी तंग रा फालगों में मुबारे गुरुबां कुरी येनु मामा फैन ने टका कुरन जहेने अलगों बुनाने अलगों के कामिया बिगे सीधा की ऐ ये मामा फैन ने हियो कों हितु में हमा Dengama, wara wara mu faedz. Alungan dah suhian nukuran. Alungan dah accident di mawi. Alungan dah mikam mana ke? Ekam ke salungan huri wara syukur kok dengama. Gada fahang ada oma ki alungan huri halat gak huri geng kurang. Wara mu nda go kame. Mihem bone lima ihu sas nukuran vidane alungan do fully vena takulif. Mama mama bone menuli bene do.